0: तो आइए इस खास महफिल में शामिल हो जाइए। ए फॉर अमिता के साथ ढूंढिए अपनी छुपी हुई मैं को, मेरी पहचान में। हर मोड़ पर एक नई उम्मीद, मेरी पहचान। सुनिए हर वेंसडे सुबह 10 बजे से और हर फ्राइडे रात 10 बजे से सिर्फ FM 107 पर। दिल से देसी।
1: गाड़ियों के दरमियान सेफ डिस्टेंस मेंटेन करना रोड पर हर फर्द की सेफ्टी के लिए बहुत जरूरी है। हमेशा इतनी जगह जरूर छोड़ें कि अगर आगे वाली गाड़ी अचानक रुक जाए तो आपके पास रिएक्ट करने का वक्त हो। याद रखें, एक्सीडेंट्स को अवॉइड करने का सबसे बेहतरीन तरीका ये है कि आप अपनी स्पीड और डिस्टेंस दोनों कंट्रोल में रखें। अक्सर हादसे इसी वजह से होते हैं कि ड्राइवर्स गाड़ियों के दरमियान महफूज फासला नहीं रखते। आपकी रिस्पॉन्सिबल ड्राइविंग बिहेवियर सिर्फ आपकी ही नहीं बल्कि दूसरों की जान बचाने में भी मददगार साबित होती है। फास्ट ट्रैफिक और हाईवे पर ये और भी ज्यादा अहम हो जाता है। सडन स्टॉप्स और इमरजेंसीज किसी भी वक्त हो सकती हैं, इसलिए हमेशा महफूज फासला रखना जरूरी है। ड्राइव सेफली, क्योंकि आपकी सेफ्टी सिर्फ आपकी नहीं रोड पर हर शख्स की जिम्मेदारी भी है। मिनिस्ट्री ऑफ इंटीरियर के मुताबिक ट्रैफिक रूल्स को एहतियात से फॉलो करना ही एक अच्छे ड्राइवर की पहचान है। तो अगली दफा जब आप ड्राइव करें तो याद रखिए, फासला जरूरी है। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
2: क्या आप जानना चाहते हैं कि कतर में बिजनेस कैसे चलता है
1: और कौन से हैं वो मुख्तलिफ टाइप्स के बिजनेस और कैसे आप भी अपनी बिजनेस जर्नी स्टार्ट कर सकते हैं?
2: तो मिस मत कीजिए प्रोग्राम कतर बिजनेस 360। जहां हम बात करते हैं बिजनेस की दुनिया के हर पहलू पर सिंपल और इंटरेस्टिंग अंदाज में।
1: हर मंडे सुबह 10 बजे से आरजे नाज़िया के साथ ओनली ऑन FM 107।
2: बिजनेस की समझ कतर बिजनेस 360 के साथ।
3: हर आदत बदलती है एक अच्छी नीयत से और हर अच्छी नीयत की बुनियाद है एक खूबसूरत हदीब। सुनिए हदीब टू हैबिट आरजे महावश के साथ हर थर्सडे सुबह 10 से 10:30 बजे ओनली ऑन FM 107। एक ऐसा प्रोग्राम जहां हदीब सिर्फ सुनी नहीं जाएगी बल्कि जिंदगी में अपनाई भी जाएगी। स्ट्रेस हो, बिजी रूटीन हो, फैमिली प्रेशर या डिजिटल डिस्ट्रैक्शंस, हर हफ्ते एक नई हदीब, एक नई आदत और एक बेहतर जिंदगी की तरफ एक कदम। हदीब टू हैबिट, हदीब टू हैबिट। दिल से सुनिए, जिंदगी में अपनाइए।
4: अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह। सामिने किराम, खुश आमदीद आपको आपके पसंदीदा प्रोग्राम सुनना ऑफ द डे में। हम में से बहुत से लोग ये ख्वाहिश रखते हैं कि हमारा ताल्लुक दीन इस्लाम से मजीद मजबूत हो, हमारा ईमान बढ़े और हमारी जिंदगी अल्लाह ताला और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत से भर जाए। अक्सर हम ये समझते हैं कि इसके लिए शायद बहुत बड़े बड़े आमाल, लंबी इबादत या मुश्किल मराहिल दरकार हैं। हालांकि कभी कभी अल्लाह के करीब होने का सबसे आसान रास्ता उन्हीं छोटी छोटी सुन्नतों में पोशीदा होता है जिन्हें हम रोजमर्रा जिंदगी में आसानी से अपना सकते हैं। माहिरीन नफ्सियात भी कहते हैं कि बड़ी तब्दीली हमेशा छोटे कदमों से शुरू होती है। इसीलिए इस प्रोग्राम में हम ऐसी आसान और मुख्तसर सुन्नतों का जिक्र करेंगे जो सिर्फ चंद सेकेंड या एक मिनट लेती हैं, लेकिन इंसान की रूह, आदतों और अल्लाह से ताल्लुक को मजबूत बनाने में बहुत बड़ा किरदार अदा करती हैं। तो आइए आज हम मिलकर एक और खूबसूरत सुन्नत सीखते हैं और अपनी जिंदगी को सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम की रोशनी से मुनव्वर करते हैं। सामने कराम, आज हम बात करेंगे बच्चों के साथ शफकत के बर्ताव करने की सुन्नत पर। अबू कतादा अंसारी रज़ियल्लाहु अन्हु से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम उमामा बिनते ज़ैनब बिनते रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जो कि अबुल आस बिन रबी बिन अब्दुशम्स की बेटी हैं, उनको उठाए हुए नमाज पढ़ रहे थे। जब आप सल्लल्लाहु अलैहि वसल्लम सजदा करते तो उनको उतार देते और जब खड़े होते तो उठा लेते। इस हदीस को बुखारी और मुस्लिम ने रिवायत किया है। सामने किराम, जरा इस मंजर को तसव्वुर कीजिए। رسول اللہ صلی اللہ علیہ وسلم نماز میں کھڑے ہیں, اللہ تعالیٰ کے سامنے خشوع کے ساتھ عبادت فرما رہے ہیں, اور اسی وقت آپ صلی اللہ علیہ وسلم کی ننھی نواسی آپ کے ساتھ ہے. آپ صلی اللہ علیہ وسلم اسے اپنے کندھے یا بازو پر اٹھائے ہوئے ہیں. جب رکوع یا سجدے کا وقت آتا ہے تو محبت سے زمین پر بٹھا دیتے ہیں, اور جب قیام کے لیے کھڑے ہوتے ہیں تو دوبارہ اٹھا لیتے ہیں. یہ منظر کتنا خوبصورت منظر ہے, ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی عبادت اور شفقت دونوں کا حسین امتزاج دکھاتا ہے. کبھی بعض لوگ یہ سمجھتے ہیں کہ بچے عبادت میں رکاوٹ ہوتے ہیں, اگر مسجد میں بچہ ہلکی سی آواز نکال دے تو فوراً سختی کی جاتی ہے, اگر بچہ نماز پڑھنے والے کے قریب آ جائے تو ناراضی کا اظہار کیا جاتا ہے. لیکن رسول اللہ صلی اللہ علیہ وسلم کا عمل ہمیں سکھاتا ہے کہ بچے دین اور عبادت کے ماحول سے دور کیے جانے کے لیے نہیں, بلکہ محبت کے ساتھ اس ماحول کا حصہ بنائے جانے کے لیے ہیں. آپ صلی اللہ علیہ وسلم نے بچے کی موجودگی کو بوجھ نہیں سمجھا, بلکہ اس کی ضرورت اور محبت کا خیال رکھتے ہوئے نماز ادا فرمائی. امامہ رضی اللہ عنہ رسول اللہ صلی اللہ علیہ وسلم کی صاحبزادی زینب رضی اللہ عنہ اور ابو العاص بن ربیع رضی اللہ عنہ کی بیٹی تھیں, یعنی وہ آپ صلی اللہ علیہ وسلم کی پیاری نواسی تھیں. رسول اللہ صلی اللہ علیہ وسلم اپنے نواسوں اور نواسیوں سے بے حد محبت فرماتے تھے. آپ انہیں گود میں لیتے, بوسہ دیتے, ان کے ساتھ خوش طبعی فرماتے اور ان کی ضروریات کا خیال رکھتے تھے. سامعین کرام, اس حدیث میں ہمارے لیے سبق ہے کہ بچوں کو مسجد اور نماز سے مانوس کریں. بچے اگر ابتدائی سے اپنے والدین کو نماز پڑھتے دیکھیں, مسجد کا ماحول دیکھیں, اذان سنیں اور عبادت کے ساتھ محبت کا برتاؤ محسوس کریں, تو ان کے دل میں بھی دین سے محبت پیدا ہوتی ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے اپنے اس عمل سے ہمیں بتایا ہے کہ بچوں کی دینی تربیت نرمی اور محبت کے ساتھ ہونی چاہیے. تو سامعین کرام, اگر آپ کے گھر میں چھوٹے بچے ہیں تو انہیں نماز کا دشمن نہ سمجھیں, یعنی یہ نہیں کہ نماز کے وقت ان کو پورے علاقے سے دور کر دیں, بلکہ ان کے اپنے قریب رکھیے, انہیں نماز کی حرکات دکھائیے, ان کے لیے چھوٹی جائے نماز رکھیے. اگر وہ کبھی آپ کی پشت پر آ جائیں یا قریب بیٹھ جائیں تو تحمل سے کام لیجئے, اور جب مناسب عمر ہو تو محبت کے ساتھ نماز سکھائیے. یہی نبوی تربیت ہے. اللہ تعالیٰ ہماری اولاد کو نیک صالح اور نماز سے محبت کرنے والا بنائے, اور ہمارے گھروں کو عبادت اور محبت سے آباد فرمائے. آمین یا رب العالمین. سامین, یہ تھا پروگرام آج کی سنت. یاد رکھیے, نبی اکرم صلی اللہ علیہ وسلم کی ہر سنت میں خیر, برکت, سکون اور کامیابی پوشیدہ ہے. اور جب ہم محبت کے ساتھ کسی سنت کو اپنی روزمرہ زندگی کا حصہ بناتے ہیں تو وہ صرف ایک عمل نہیں رہتی, بلکہ ہمارے ایمان کی خوبصورتی بن جاتی ہے. پروگرام سننا آف دا ڈے کے آج کے اس حلقے سے ساؤنڈ ڈیزائنر ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت. مع السلامہ.
1: قرآن کو سمجھنے کے لیے آسان کر دیا گیا ہے, البتہ ہر شخص اپنی سمجھ اور طلب کے مطابق اس سے فیض حاصل کرتا ہے, مگر جو بھی قرآن کی صحبت میں بیٹھے وہ خالی ہاتھ نہیں لوٹتا. انسان اس نور ہدایت سے مرحلہ با مرحلہ کچھ نہ کچھ حاصل کرتا رہتا ہے, یہاں تک کہ وہ ایسے معانی اور حقائق تک پہنچ جاتا ہے جو عقلوں کو حیرت میں ڈال دیتے ہیں. تلاوت, تدبر اور فہم قرآن کے ایک خوبصورت سفر میں شامل ہو جائیے طلحہ اشرف الزمان کے ساتھ. پروگرام تحفیم القرآن اتوار سے جمعرات رات 10 بجے سے صرف اردو ریڈیو FM 107 پر.